श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। यस कार्यक्रमको पर्खाइमा बसिरहने सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत जनाउँछौँ। त आउनुहोस्, अब सुनाइरहेछ केही लोक तथा आधुनिक गीत। कार्यक्रमको प्रथम सुनाइरहेछौँ निकिता थापाको स्वरमा आधुनिक गीत।

0: सुन्दुहुन्थ्यो लोक तथा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नीट पेपर लिकको आरोपीहरू विरुद्ध कडा कार्यवाही सुनिश्चित गर्ने सरकारको संकल्प दोहोर्याउनुभयो। संसदका दुवै सदनको कार्यवाही नीट पेपर लिक लगायत कैयन मुद्दाहरूमा विपक्षको विरोधपछि दिनभरिको लागि स्थगित गरिएको छ। सिक्किमको नाम्ची जिल्लामा जल विद्युत परियोजनाको निर्माणाधीन सुरङ हालसम्म 11 शवहरू बरामद गरिएको छ। उद्धार र बचाव कार्य जारी छ। मौसम विभागले आज हिमाचल प्रदेश, जम्मू काश्मीर, लद्दाख र मुजफ्फरबादमा मुसलधारे वर्षाको चेतावनी जारी गरेको छ र भारतले वाणिज्यिक जहाजमा भएको हमलालाई लिएर आज दिल्लीमा रुसका प्रभारी राजदूत भ्लादिमिर लादानोभलाई तलब गरेको छ। यस हमलामा 4 भारतीय नागरिकको मृत्यु भएको छ।

0: अब समाचार विस्तारमा। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएको संसदीय दलको बैठक आज संसद भवनको जीएमसी बालयोगी अडिटोरियममा भयो। यसलाई अब मंगल मिलनको नामले जानिनेछ। बैठक अवधि एनडीएका सहयोगी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री बनेकोमा बधाई दिने प्रस्ताव पारित गर्यो। संवाददाताहरूसितको बातचितमा संसदीय कार्यमन्त्री किरेन रिजिजुले भन्नुभयो, बैठक अवधि प्रधानमन्त्री मोदीले देशमा भविष्य परीक्षाहरूमा पेपर लिक रोक्नको लागि सबै सम्बन्धित पक्षहरूसित मिलेर प्रयास गर्ने आह्वान गर्नुभयो।
1: आगे पेपर लिक नै हुने के लिए सख्ती से जो कदम उठाया गया है उसके बारे में भी प्रधानमन्त्री जी ने जानकारी दिया और प्रधानमन्त्री जी ने ये भी कहा कि पेपर लिक सिर्फ एक राज्य का मामला नहीं है, सिर्फ केंद्र सरकार का मामला नहीं, दलगत राजनीति का विषय नहीं है, ये देश का विषय है और युवाओं का भविष्य के साथ कोई खिलवाड़ नहीं होने के लिए और खिलवाड़ नहीं करने देने के लिए सख्ती से कदम भी उठाए, सजा भी दे दोषियों को और फिर फुल प्रूफ सिस्टम काम जो अभी कर रहे हैं उसमें भी सब मिल करके करें।
0: श्री रिजिजुले प्रधानमन्त्री मोदीले ती मुक्त व्यापार सम्झौताहरूको बारेमा पनि बातचित गर्नुभयो। बैठक अवधि श्री मोदीले प्रत्येक मुक्त व्यापार सम्झौतामा भारतीय किसानहरूको हितलाई सर्वोच्च प्राथमिकता दिएको बताउनुभयो। संसदको जारी मनसुन सत्रको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, एनडीएले विधेयकहरू पारित गर्न रचनात्मक र सकारात्मक भूमिका निभाउनेछ। विपक्षी दलहरूलाई संसदमा सहयोग गर्न अपील गर्दै रिजिजुले भन्नुभयो, राजनीतिक मतभेद भए पनि सबै सांसदहरू देशको सेवा गर्न, देशको भविष्य सुरक्षित गर्न र युवाहरूको हितमा काम गर्न निर्वाचित भएका हुन्। उहाँले राजनीतिक दलहरूलाई वृहत राष्ट्रिय हितका लागि मिलेर काम गर्न आह्वान गर्नुभयो। एनडीए सांसदहरूले भनेका छन् कि नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकार देशमा परीक्षा सञ्चालनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न प्रतिबद्ध छ। राष्ट्रिय लोकमोर्चाका अध्यक्ष उपेन्द्र कुशवाहाले भन्नुभयो, एनडीए संसदीय दलको बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षा सञ्चालनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने सरकारको संकल्प दोहोर्याउनुभयो। संसद परिसरमा श्री कुशवाहाले नीट पुनर्परीक्षा पूर्ण इमान्दारीको साथ सञ्चालन भएको बताउनुभयो। पहिलो पटक एनडीए संसदीय दलको बैठकमा सहभागी भएका भारतीय जनता पार्टीका राज्यसभा सांसद अशोक मित्तलले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार विद्यार्थीहरूको साथमा दृढतापूर्वक उभिएको बताउनु भएको छ। एक अन्य भाजपा सांसद जनार्दन सिंह सिग्रीवालले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए संसदीय दलको बैठकमा युवा मामला महिला र देशका जनतालाई शुभकामना व्यक्त गर्नुभयो। नीट पेपर लिक सहित विभिन्न मुद्दालाई लिएर विपक्षीहरूको होहल्लापछि संसदका दुवै सदन दिनभरिको लागि स्थगित भएका छन्। दिउँसो 2 बजे दोस्रो स्थगनपछि लोकसभा र राज्यसभाको बैठक बस्दा विपक्षी सदस्यहरूले फेरि नीटको मुद्दालाई लिएर आफ्नो विरोध जारी राखे। होहल्लाबीच दुवै सदनको बैठक दिनभरिको लागि स्थगित भएको छ। यसअघि लोकसभाको कार्यवाही पहिलो स्थगनपछि 12:30 बजे कार्यवाही पुनः शुरू भयो। विपक्षको होहल्लाबीच सदनमा संसदको अलग अलग समितिहरूको चुनावको लागि प्रस्ताव पेश गरियो। पीठासीन अधिकारी सन्ध्या रायले सदस्यहरूलाई आफ्नो आसनमा फर्कने अनि सदन सुचारू रूपमा चल्न दिने आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, शून्यकाल सदस्यहरूको लागि हुन्छ अनि सम्पूर्ण देशले सदनको कार्यवाही हेरिरहेको छ। उहाँले अपीलपछि पनि विपक्षी सदस्यहरू नीट तथा छात्रहरूको विरोध प्रदर्शनलाई लिएर नाराबाजी गर्दै हातमा प्ले कार्ड लिएर सदनको बीचमा पुगे। त्यसपछि लोकसभाको कार्यवाही दिउँसो 2 बजेसम्मको लागि स्थगित गरियो। राज्यसभाको बैठक 12:30 बजे स्थगन भएपछि फेरि शुरू हुँदा सभापति सीपी राधाकृष्णनले विपक्षी सदस्यहरूलाई आफ्नो आसनमा बसेर सदन चल्न दिन अपील गर्नुभयो, तर विपक्षीले उहाँको कुरा मानेनन्। हो हल्लाको कारण राज्यसभा दिउँसो 2 बजेसम्मको लागि स्थगित गरिएको थियो। राज्यसभामा पनि यस्तै अवस्था देखिएको छ। केन्द्रीय मन्त्रीहरूले कागजात पेश गरेपछि अध्यक्ष सीपी राधाकृष्णनले विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेलाई आफ्नो मुद्दा उठाउन अनुमति दिनुभयो। श्री खड्गेले हिजो नयाँ दिल्लीमा नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको विरोधको मुद्दा उठाउनुभयो। त्यसपछि विपक्षी र सत्ता पक्षको होहल्लापछि सदन 12:30 बजेसम्मको लागि स्थगित भएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। यो आकाशवाणी हो। लोकसभामा विपक्षका नेता राहुल गान्धीले आज लोकसभा अध्यक्ष ओम बिरलासित भेट गर्नुभयो अनि विपक्षले छात्रहरूको मुद्दामाथि चर्चा चाहेको बताउनुभयो। संसद बाहिर पत्रकारहरूसित कुरा गर्नुहुँदै श्री गान्धीले यो मुद्दा छात्रहरू अनि युवाहरूको भविष्यसित जोडिएको बताउनुभयो। सिक्किमको नाम्ची जिल्लाको झोलुङ्गे अन्तर्गत समरदोङमा निर्माणाधीन नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन लिमिटेड एनएचपीसीको टिस्टा स्टेज 6 जल विद्युत परियोजनाको सुरुङमा हिजो भएको दुर्घटनापछि फँसेका श्रमिकहरूको उद्धार अनि बचाव अभियान जारी छ। राहत एवं बचाव अभियान रातभरि चल्यो। यस दुर्घटनामा हालसम्म 11 जनाको मृत्युको पुष्टि भएको छ। सुरुङमा 25 जना भन्दा अधिक मानिसहरू फँसेको आशंका गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको नाम्चीमा सुरुङ दुर्घटनामा गहिरो व्यक्त गर्नुभयो। उहाँले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित बातचित गर्नुभयो अनि स्थिति र बचाव कार्यको जानकारी लिनुभयो। प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिजनहरूलाई 2-2 लाख रुपियाँ तथा घाइतेहरूलाई 50-50 हजार रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाहले सिक्किममा सुरुङ दुर्घटनामा भएको जानमालको हानिप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। एक सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले शोक संतप्त परिवारप्रति संवेदना व्यक्त गर्दै अन्य श्रमिकहरूको शीघ्र बचाव अनि सुरक्षित निकासी तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले सोसियल मिडिया पोस्टमा आफ्ना परिजन गुमाउनेहरूको लागि शक्ति अनि साहसको प्रार्थना गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित बातचित गर्नुभयो। उहाँले नाम्ची जिल्लामा निर्माणाधीन सुरुङ दुर्घटनामा भएको उद्धार कार्य अनि परिस्थितिको जानकारी लिनुभयो। गृहमन्त्रीले प्रभावित मानिसहरूको लागि यथासम्भव सहायता दिने आश्वासन दिनुभयो। मौसम विभागले आज हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख अनि मुजफ्फरबादमा भारी वर्षा अनि केही स्थानहरूमा अत्यधिक भारी वर्षाको चेतावनी जारी गरेको छ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, पूर्वी मध्य प्रदेश, गोवा, मध्य महाराष्ट्र अनि उत्तर पूर्वी भारतको केही भागमा मुसलधारे वर्षाको चेतावनी व्यक्त गरेको छ। भारतले 19 जुलाईमा वाणिज्यिक जहाज एमभी गोल्डन लियोमाथि भएको हमलालाई लिएर आज दिल्लीमा रुसका प्रभारी राजदूत भ्लादिमिर लादानोभलाई बोलाएको छ। यस हमलामा 4 भारतीय नागरिकको मृत्यु भएको थियो। हमलाको कडा शब्दमा निन्दा गर्दै विदेश मन्त्रालयले भनेको छ, यस्ता हमलाले अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा अनि स्थिरतालाई कमजोर गर्दछ। श्री लादानोभसित आफ्नो अधिकारीहरूसम्म भारतको गम्भीर चिन्ता पुर्याउन भनिएको मन्त्रालयले बताएको छ। केन्द्रीय औषधि मानक नियन्त्रण संगठन CDSCOले भारतको पहिलो डेंगू भ्याक्सिन क्यू डेंगाको विपणनलाई स्वीकृति दिएको छ। यसको उद्देश्य देशमा डेंगूको रोकथामको प्रयासहरूलाई बलियो बनाउनु हो। यो भारतमा डेंगू रोकथामको लागि स्वीकृत पहिलो डेंगू भ्याक्सिन हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiung, फेसबुकमा आकाशवाणी समाचार अनि युट्युबमा @AIRKarsiung मार्फत सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले नीट पेपर लिकको आरोपीहरू विरूद्ध कडा कार्यवाही सुनिश्चित गर्ने सरकारको संकल्प दोहोर्याउनुभयो। संसदका दुवै सदनको कार्यवाही नीट पेपर लिक लगायत कैयन मुद्दाहरूमा विपक्षको विरोधपछि दिनभरिको लागि स्थगित गरिएको छ। सिक्किमको नाम्ची जिल्लामा जल विद्युत परियोजनाको निर्माणाधीन सुरुङ हालसम्म 11 शवहरू बरामद गरिएको छ। उद्धार र बचाव कार्य जारी छ र भारतले वाणिज्यिक जहाजमा भएको हमलालाई लिएर आज दिल्लीमा रुसका प्रभारी भ्लादिमिर लादानोभलाई तलब गरेको छ। यसका साथै समाचार पूरा भयो।

0: श्रद्धाले अहिले सुन्दै हुनुहुन्थ्यो लोकगीत।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्भेस्टर लेप्चा। विषय रहेको छ भारतको सम्बन्धलाई सुदृढ पार्न राष्ट्रपति मुर्मू तीन युरोपेली राष्ट्रहरूको ऐतिहासिक भ्रमणमा। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। राष्ट्रपति द्रौपदी मुर्मू सोमबार मोल्डोभा गणराज्य आइपुग्नुभयो, जुन उहाँको तीन राष्ट्रिय भ्रमणको पहिलो चरण हो, जसमा उत्तरी मेसेडोनिया र रोमानिया पनि समावेश छन्। युरोपेली राष्ट्रहरूको यो भ्रमण

0: उद्देश्य व्यापार प्रविधि र पर्यटन जस्ता क्षेत्रहरूमा सम्बन्ध बढाउनु हो। किसिनाउको राष्ट्रपति भवनमा आइपुगेपछि राष्ट्रपति मुर्मूलाई औपचारिक गार्ड अफ अनर प्रदान गरिएको थियो। मोल्डोभा गणराज्यकी राष्ट्रपति माया सन्धुले उहाँलाई हार्दिक स्वागत गरिन्। राष्ट्रपति द्रौपदी मुर्मू र राष्ट्रपति माया सन्धुबीच हाल द्विपक्षीय वार्ता भइरहेको छ। दुई नेताहरूले एक एक भेटवार्ता गरिरहेका छन्, जसपछि प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ। छलफल द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने र व्यापार लगानी संस्कृति र जनता सम्बन्ध जस्ता पारस्परिक हितका प्रमुख क्षेत्रहरूमा सहयोग बढाउने कुरामा केन्द्रित हुने अपेक्षा गरिएको छ। राष्ट्रपति मुर्मूको भ्रमण महत्वपूर्ण छ किनकि यो भारतीय राष्ट्रपतिको मोल्डोभाको पहिलो भ्रमण हो, जसले दुई राष्ट्रहरूबीचको बढ्दो साझेदारीलाई जोड दिनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो तीन राष्ट्रिय भ्रमणको पहिलो चरणमा मोल्डोभा गणराज्यमा आफ्नो संलग्नता सुरु गरेकी छिन्। किसिनाउको राष्ट्रपति भवनमा औपचारिक गार्ड अफ अनर ग्रहण गरेपछि राष्ट्रपति मुर्मूले मोल्डोभाका राष्ट्रपति माया सन्धुसँग द्विपक्षीय वार्ता गर्नुभयो। दुई नेताहरूले पहिले एक एक भेटवार्ता गरे, त्यसपछि द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र पारस्परिक हितका क्षेत्रहरूमा सहयोग बढाउने उद्देश्यले प्रतिनिधिमण्डल स्तरीय छलफल भयो। वार्तापछि राष्ट्रपति द्रौपदी मुर्मू र राष्ट्रपति माया सन्धुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेछन्। यसपछि राष्ट्रपति मुर्मूले मध्ययुगीन शासक स्टेफन द ग्रेटलाई समर्पित मोल्डोभाको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय स्थलहरूमध्ये एक स्टेफन द ग्रेट स्मारकको भ्रमण गर्नुहुनेछ। राष्ट्रपतिले स्मारकमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ। यो भ्रमण ऐतिहासिक छ किनकि यो भारतीय राष्ट्रपतिको मोल्डोभाको पहिलो भ्रमण हो, जसले दुई राष्ट्रहरू बीचको बढ्दो साझेदारीलाई प्रतिबिम्बित गर्दछ। मोल्डोभा पूर्वी युरोपमा रहेको एउटा सानो 33,846 वर्ग किलोमिटर भू परिवेष्टित देश हो। यो रणनीतिक रूपमा पश्चिममा रोमानिया र उत्तर पूर्व र दक्षिणमा युक्रेनको बीचमा अवस्थित छ। मोल्डोभामा लगभग 2,000 भारतीय नागरिकहरू बसोबास गर्छन्, जसमा लगभग 1,800 मेडिकल विद्यार्थीहरू छन्। फलस्वरूप भारतीयहरू यस पूर्वी युरोपेली राष्ट्रमा सबैभन्दा ठूलो विदेशी विद्यार्थीहरू समुदाय मध्ये एक हुन्। मोल्डोभाको आफ्नो एक दिने भ्रमण समाप्त गरेपछि राष्ट्रपति मुर्मू जुलाई 21-22 उत्तरी मेसेडोनियाको भ्रमण गर्नेछिन्। उहाँ दक्षिण पूर्वी युरोपको यो भू परिवेष्टित देशको भ्रमण गर्ने पहिलो भारतीय राष्ट्रपति हुनेछिन्। आफ्नो तीन राष्ट्रिय भ्रमणको अन्तिम चरणमा उहाँले आफ्ना समकक्षी निक्सु डानको निमन्त्रणामा जुलाई 23-25 रोमानियाको भ्रमण गर्नेछिन्। यो तीन दशकभन्दा बढी समयपछि भारतीय राष्ट्रपतिको रोमानियाको पहिलो भ्रमण हुनेछ। राष्ट्रपतिको यो तीन राष्ट्रहरूको राज्य भ्रमणले यी देशहरूसँगको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न र नयाँ दिल्लीको व्यापक पूर्वी युरोपेली क्षेत्रसँगको संलग्नतालाई भारतले कति महत्व दिन्छ भन्ने कुरालाई जोड दिन्छ। राष्ट्रपतिसँगै जाने आधिकारिक प्रतिनिधि मण्डलमा उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण राज्य मन्त्री निमुबेन जयन्तीभाइ बमनिया, राज्यसभा सदस्य दिनेश शर्मा र लोकसभा सदस्य विजय बगे रहेका छन्।
1: आकाशवाणी শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভে 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজ প্রচার তরঙ্গে।
2: ভারতে সার্ভাইকাল বা জরায়ু মুখের ক্যান্সার মহিলাদের দ্বিতীয় প্রধান ক্যান্সার। সার্ভাইকাল ক্যান্সার প্রতিরোধে আপনার পরিবারের 14 বছর বয়সের কিশোরীদের HPV টিকা দিন। এই টিকা বিশ্ব স্বাস্থ্য সংস্থা WHO দ্বারা অনুমোদিত এবং সম্পূর্ণ নিরাপদ ও কার্যকরী। এই টিকা আপনার নিকটবর্তী সরকারি মেডিকেল কলেজ, জেলা হাসপাতাল, ব্লক ও পৌর স্বাস্থ্য কেন্দ্রে এখন বিনামূল্যে পাওয়া যাচ্ছে। বিশদে জানতে সরকারি স্বাস্থ্য কেন্দ্রে যোগাযোগ করুন বা www.in.mohfw.gov.in এই ওয়েবসাইটটি ভিজিট করুন। স্বাস্থ্য ও পরিবার কল্যাণ দপ্তর পশ্চিমবঙ্গ সরকার দ্বারা জনস্বার্থে প্রচারিত।
1: অনুষ্ঠান শুনছেন আকাশবাণী শিলিগুড়ি কেন্দ্র থেকে। এখন গান পরম্পরা। এই অনুষ্ঠানে আজ শুনবেন তবলা, শিল্পী পণ্ডিত শঙ্কর ঘোষ।

0: प्रादेशिक समाचार रोशनी छेत्री बाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भविष्यका परीक्षाहरूमा पेपर लिक रोक्न संयुक्त प्रयासको लागि आह्वान गर्नुभएको छ। पश्चिम बंगाल सरकारले राज्यका वरिष्ठ नागरिक, विधवा र दिव्याङ व्यक्तिहरूका लागि मासिक पेन्सन बढ़ाएको छ। राज्यका खाद्य तथा आपूर्ति एवं सहकारिता विभागका मन्त्री अशोक किर्तनियासित आज दार्जीलिङ, खरसाङ तथा कालेबुङका विधायकहरूले शिष्टाचार तथा कार्यगत भेटघाट गरेका छन्। सिक्किमको नाम्ची जिल्लामा निर्माणाधीन सुरुङ भत्किन्दा 11 जनाको मृत्यु, धेरै फँसेका छन्, उद्धार कार्य जारी। प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई सबै सम्भावित सहयोगको आश्वासन दिनुभएको छ र मौसम विभागले दार्जीलिङ, कालेबुङ, जलपाइगढी अनि अलिपुरद्वारमा मुसलधारे वर्षाको चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा भविष्यमा हुने परीक्षाहरूमा पेपर लिक रोक्नका लागि सबै सम्बन्धित पक्षहरूसित मिलेर प्रयास गर्न आह्वान गर्नुभएको छ। आज संसद भवनमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए संसदीय दलको साप्ताहिक रणनीति बैठकपछि संसदीय मामिला मन्त्री किरेन रिजिजूले भन्नुभयो, श्री मोदीले परीक्षा पेपर लिकमा संलग्न व्यक्तिहरू विरूद्ध कड़ा कार्यवाही गर्ने र देशका युवाहरूको हित को रक्षा गर्ने सरकारको संकल्प दोहोर्याउनुभयो। प्रधानमन्त्रीले हालै भएको नीट पेपर लिक मामिलामा सामेल सबैलाई पक्राउ गरिएको र 13 आरोपी हाल जेलमा रहेको बताउनुभयो।
1: आगे पेपर लिक नहीं होने के लिए सख्ती से जो कदम उठाया गया है उसके बारे में भी प्रधानमंत्री जी ने जानकारी दिया और प्रधानमंत्री जी ने ये भी कहा कि पेपर लीक सिर्फ एक राज्य का मामला नहीं है, सिर्फ केंद्र सरकार का मामला नहीं, दलगत राजनीति का विषय नहीं है, ये देश का विषय है और युवाओं का भविष्य के साथ कोई खिलवाड़ नहीं होने के लिए और खिलवाड़ नहीं करने देने के लिए सख्ती से कदम भी उठाए, सजा भी दे दोषियों को और फिर फुल प्रूफ सिस्टम काम जो अभी कर रहे हैं उसमें भी सब मिल करके करें।
0: संसदमा विभिन्न मुद्दाहरूमा विपक्षी दलको हंगामाका कारण दुवै सदनको कार्यवाही आजको लागि स्थगित गरिएको छ। दुवै सदनको कार्यवाही नीट पेपर लिक मामिला लगायत धेरै मुद्दाहरूमा विपक्षको हंगामाका कारण घरिघरि बाधित भयो। पश्चिम बंगाल सरकारले अगस्तदेखि वृद्धा, विधवा र दिव्याङ पेन्सन जस्ता सामाजिक कल्याण पेन्सन योजनाहरू अन्तर्गत मासिक आर्थिक सहायता 1,000 रुपियाँबाट बढ़ाएर 1,500 रुपियाँ गर्ने स्वीकृति गरेको छ। हिजो जारी गरिएको आदेशमा सरकारले भनेको छ, बढ़ाइएको सहायता राशि सबै पात्र लाभार्थीहरूलाई प्रत्यक्ष लाभ हस्तान्तरण डीबीटी प्रणाली मार्फत प्रदान गरिनेछ। पश्चिम बंगाल सरकारले पश्चिम बंगालका सबै पञ्चायत क्षेत्रहरूमा वीवीजी रामजी योजना तीव्र गतिमा लागू गर्न पञ्चायत अधिकारी, ग्राम पञ्चायत प्रधान अनि सदस्यहरूलाई प्रशिक्षण दिने निर्णय गरेको छ। विधानसभामा हिजो पञ्चायत अनि ग्रामीण विकास विभागको बजेटबारे चर्चाको जवाफ दिनुहुँदै पञ्चायत मन्त्री दिलीप घोषले न्यू टाउन कन्भेन्सन सेन्टरमा 4 दिनको प्रशिक्षण कार्यक्रम शुरू हुने जानकारी दिनुभयो, जसमा पञ्चायत विभागका अधिकारीहरूले भाग लिनेछन्। पञ्चायत मन्त्रीले भन्नुभयो, लागू गर्ने नियमहरूमा वर्तमानमा गरिएको परिवर्तनहरूको कारण यो योजना राज्यको केवल 15% पञ्चायतहरूमा मात्र लागू हुन सकिएको थियो। यस प्रशिक्षणको उद्देश्य सबै पञ्चायत इलाकाहरूमा योजनालाई तीव्र रूपमा लागू गर्नु हो। पश्चिम बंगाल सरकारका खाद्य तथा आपूर्ति एवं सहकारिता विभागका क्याबिनेट मन्त्री अशोक किर्तनियासित आज दार्जीलिङ, खरसाङ तथा कालेबुङका विधायकहरूले संयुक्त रूपमा शिष्टाचार तथा कार्यगत भेटघाट गरेका छन्।

0: दार्जीलिङका विधायक नोमन राई अनुसार भेटको क्रममा दार्जीलिङ पहाड़का जनताले लामो समयदेखि भोग्दै आएका राशन सम्बन्धी समस्याहरूलाई प्राथमिकताका साथ उठाइएको थियो। विशेष गरी विभिन्न कारणले राशन कार्डका लाभार्थीहरूको सूचीबाट हटाइएका परिवारहरूको नाम पुनः सामेल गर्ने प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न मन्त्री समक्ष आग्रह गरिएको उहाँले बताउनुभयो। यसबारे सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: विधायक राईका अनुसार मन्त्रीले यस विषयमा आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ। भेटका क्रममा पहाड़ी क्षेत्रका जनताको आवश्यकता र उपभोगलाई ध्यानमा राख्दै गहुँको सट्टा आटा उपलब्ध गराउने विषयमा पनि सकारात्मक छलफल भएको बताएको छ। यस सम्बन्धमा आवश्यक निर्णय पनि छिट्टै कार्यान्वयनमा आउने जानकारी मन्त्रीले दिनुभएको छ। उल्लेखनीय छ कि विगत केही दिन यता दार्जीलिङ तथा कालिम्पोङ जिल्लाका लाखौं नागरिकहरूको नाम राशन लाभग्राहीको सूचीबाट हटाएको विषयले व्यापक चिन्ता सृजना गरेको छ। यस्तो अवस्थामा सम्बन्धित मन्त्रीसँग भएको यो भेटघाटलाई समस्याको समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्यान्डल एक्स एट एआई एट न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। सिक्किमको नाम्ची जिल्लामा रहेको एनएचपीसी तिस्ता पन बिजुली परियोजनाको निर्माणाधीन सुरुङमा फँसेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार र राहत कार्य जारी छ। नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षकले हालसम्म 11 जनाको शव निकालिएको बताएका छन्। वर्षा र खराब मौसम भए बापत उद्धार दलले फँसेका श्रमिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न हर सम्भव प्रयास गरिरहेका समरदुङमा स्थित 7 किलोमिटर लामो सुरुङभित्र कम्तीमा 25 जना फँसेको अनुमान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेसित कुरा गर्दै परिस्थितिसित जुझ्न सम्भव सबै सहयोगको आश्वासन दिनुभएको छ। यसैबीच जिल्ला प्रशासनले अहिलेसम्म 7 शव पहिचान गरेको छ। वरिष्ठ जिल्ला अधिकारीहरू उद्धार कार्यको निरीक्षण गर्न घटनास्थल राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको नाम्चीमा निर्माणाधीन सुरुङ दुर्घटनामा जनधनको क्षतिप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। श्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिजनलाई 2-2 लाख रूपियाँ तथा घाइतेहरूलाई 50-50 हजार रूपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभएको छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आगामी 2 अगस्तको दिन सर्वदलीय बैठकको आह्वान गर्ने घोषणा गर्नुभएको छ। उहाँले दार्जीलिङ पहाड़ तराई र डुवर्ससित सम्बन्धित समसामयिक राजनीतिक तथा जनसरोकारका विषयहरूमा साझा धारणा बनाउन सबै राजनीतिक दललाई एकै मञ्चमा ल्याउने उद्देश्यले यो बैठक आयोजना गरिने जानकारी दिनुभयो। खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायत पनि पूर्ण रूपमा भारतीय जनता पार्टीको पक्षमा भएको छ। आज भारतीय जनता पार्टी तीनधारे महानदी मण्डल अन्तर्गत शिवखोला सिपाहीधुरा ग्राम पञ्चायतमा सम्पन्न फ्लोर टेस्टमा प्रधान तथा उपप्रधान विरूद्ध भएको मतदानमा भाजपा पक्षले स्पष्ट बहुमत प्राप्त गर्दै नयाँ प्रधान र उपप्रधान चयन गर्न सफल भएको छ। नयाँ पञ्चायत प्रधान उपेन्द्र राई अनि उपप्रधानमा विक्की पाखरिन चयन भएका छन्। पश्चिम बंगालमा हाल मनसून सक्रिय छ। राज्यमा धेरैजसो भागहरूमा वर्षा जारी छ, जसले गर्दा तापमानमा कमी आएको छ। मौसम विभाग अनुसार आगामी केही दिन आकाशमा बादल छाइरहनेछ तथा केही स्थानहरूमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वारमा मनसूनको सबैभन्दा गम्भीर प्रभाव परेको छ। मौसम विभागले यी क्षेत्रहरूमा मुसलधारे वर्षाको चेतावनी जारी गरेको छ। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले आज शहीद दिवसको अवसरमा वर्ष 1993 ज्यान गुमाउने शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, यस दिन मा माटी मानुष परिवारका प्रत्येक सदस्यले लोकतन्त्र, न्याय अनि जनताका अधिकारीहरूको अधिकारहरूको रक्षा गर्ने संकल्पलाई अझ बलियो बनाउँदछ। दार्जिलिङका सम्पूर्ण जनताका तर्फबाट दार्जिलिङ पहाडका सबै अन्त्योदय अन्न योजना राशन कार्डहरू पूर्ण रूपमा

0: सक्रिय रहने सुनिश्चित गरिएकोमा मुख्यमन्त्री शुभेन्दु अधिकारी, सांसद राजु विष्ट, गृह तथा पहाड़ मामिला विभाग एवं अल्पसंख्यक विभागका प्रभारी मन्त्री विशाल लामा, विधायकहरू नोमन राई, सोनम लामा अनि भरत छेत्रीप्रति भारतीय जनता पार्टी दार्जीलिङका अध्यक्ष संजीव लामाले कृतज्ञता व्यक्त गर्नुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भविष्यका परीक्षाहरूमा पेपर लिक रोक्न संयुक्त प्रयासको लागि आह्वान गर्नुभएको छ। पश्चिम बंगाल सरकारले राज्यका वरिष्ठ नागरिक, विधवा र दिव्याङ व्यक्तिहरूका लागि मासिक पेन्सन बढाएको छ। राज्यका खाद्य तथा आपूर्ति एवं सहकारिता विभागका मन्त्री अशोक कीर्तिनियासित आज दार्जीलिङ, खरसाङ तथा कालेबुङका विधायकहरूले शिष्टाचार तथा कार्यगत भेट गरेका छन्। सिक्किमको नाम्ची जिल्लामा निर्माणाधीन सुरुङ फत्किँदा 11 जनाको मृत्यु भएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
1: आकाशवाणी शिलीगुड़ी অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েব 711 কিলোহার্টজে এবং নিউজ অন AIR অ্যাপের মাধ্যমে। এখন শুনবেন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি শুনবেন অরিজিৎ সিং এবং জনিতা গান্ধীর কণ্ঠে, ফাইটার ছায়াছবি থেকে।

सूचना प्रमुख समाचार। सिक्किममा निर्माण गर्दै सुरुङ दुर्घटनामा 12 जनाको शव उद्धार, जम्मा 25 जना फँसेको हुन सक्ने आशंका। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत अन्यद्वारा शोक व्यक्त। प्रधानमन्त्रीद्वारा परीक्षा प्रश्न पत्र लिकबाट रोक्न सबै पक्ष मिलेर काम गर्न आग्रह। लिक प्रश्न पत्र लिक लगायत विभिन्न विषयमा विपक्षको विरोधपछि संसदका दुवै सदन स्थगित। अनि सोनम वाङचुकलाई मेदान्त अस्पतालमा स्थानान्तरण गर्न दिल्ली उच्च न्यायालयको आदेश। अब समाचार विस्तारमा। सिक्किमको नाम्ची जिल्ला अन्तर्गत समर्दन स्थित एनएचपिसीको टिस्टा चरण 6 जलविद्युत परियोजनाको निर्माणाधीन सुरुङमा भएको दुर्घटनामा अहिलेसम्म 12 जनाको शव फेला परेको छ। नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षकले यसको जानकारी दिनुभयो। सुरुङभित्र 25 जना फँसेको हुन सक्ने आशंका गरिएको छ। यसै क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित टेलिफोनमा कुराकानी गर्दै आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको छ। दुवै नेताले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। गृहमन्त्री अमित शाहले पनि मुख्यमन्त्री श्री तामाङसित फोन मार्फत कुराकानी गर्दै घटनाको जानकारी लिनुभयो। मुख्यमन्त्री श्री तामाङले राज्यप्रति प्रधानमन्त्री श्री मोदी र गृहमन्त्री श्री शाहले देखाउनु भएको चिन्ता र सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले प्रभावितहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रयास जारी रहेको पनि बताउनुभयो। नाम्ची जिल्ला प्रशासन, एनएचपिसी, राष्ट्रिय तथा राज्य आपदा उद्धार बल, सिक्किम प्रहरी, अग्नि तथा आपतकालीन सेवा, स्वास्थ्य विभाग र अन्य सम्बन्धित निकायले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। मिथेन ग्यास लिक भएका कारण सुरुमा उद्धार कार्यमा कठिनाई भए पनि सुरुङभित्र फँसेकाहरूको सुरक्षित उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ। फँसेका मध्ये मजदुर, एनएचपिसीका अधिकारी र एक निजी अभियान्त्रिकी कम्पनीका कर्मचारी रहेका छन्। यसै एनएचपिसीले सुरुङ दुर्घटनाको विस्तृत छानबिन गरिने जनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुखद घटनामा भएको ज्यान मालको क्षतिमाथि गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपतिले सोसल मिडियामा एउटा पोस्टमा अन्य श्रमिकहरूको शीघ्र बचाउ र सुरक्षित निकासी तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ। उपराष्ट्रपति श्री राधाकृष्णनले यस घटनामा आफन्तजनलाई गुमाउनेहरूप्रति शान्ति र साहसको प्रार्थना गर्नुभएको छ। प्रधानमन्त्री श्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिजनलाई 2-2 लाख रुपियाँ तथा घाइतेहरूलाई 50-50 हजार रुपियाँको अनुग्रह राशि दिने घोषणा पनि गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भविष्यमा परीक्षा प्रश्न पत्र लिकबाट रोक्न सबै सम्बन्धित पक्ष मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। एनडीए संसदीय दलको बैठकपछि संसदीय कार्यमन्त्री किरेन रिजिजूले प्रधानमन्त्रीले प्रश्न पत्र लिकमा संलग्न व्यक्तिमाथि कडा कार्यवाही गरिने र युवाहरूको हितको रक्षा गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको जानकारी दिनुभयो। उहाँले हालैको लिक प्रश्न पत्र लिक प्रकरणमा संलग्न सबैलाई पक्राउ गरिएको र 13 जना आरोपी जेलमा रहेको बताउनुभयो। प्रधानमन्त्रीले प्रश्न पत्र लिक कुनै एक राज्य वा दलको विषय नभई देश र युवाको भविष्यसँग जोडिएको विषय भएको बताउनु भएको छ।

0: पत्र लीक लगायत विभिन्न विषयमा विपक्षी दलको विरोधका कारण संसदका दुवै सदनको बैठक दिनभरिका लागि स्थगित गरिएको छ। विपक्षी सांसदहरूले हंगामाका कारण लोकसभा र राज्यसभाको बैठक तीन तीन पटक स्थगित गर्नु पर्यो। लोकसभामा बिहान 11 बजी प्रश्नकाल शुरू गर्ने प्रयास गर्दा विपक्षी सदस्यहरूले नीट प्रश्न पत्र लीकको विषय उठाउँदै विरोध गरे। लोकसभा अध्यक्ष ओम बिरलाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक दिउँसो 12 बजीसम्मका लागि स्थगित गरियो। पछि बैठक पुनः शुरू हुँदा पनि विपक्षी सदस्यहरूले नाराबाजी जारी राखे। पीठासीन अधिकारीहरूले सदस्यहरूलाई आफ्नो स्थानमा फर्केर सदनको कार्यवाही सुचारू गर्न आग्रह गरे तापनि विरोध नरोकिएपछि लोकसभाको बैठक दिउँसो 2 बजीसम्म स्थगित गरियो। दिउँसो 2 बजी बैठक शुरू भए तापनि विरोध जारी रह्यो। पीठासीन अधिकारी दिलीप सैकियाले बिहानै र पोस्टर लिएर सदनमा आउन संसदको गरिमा विपरीत हुने बताउँदै सदस्यहरूलाई नियम अनुसार काम गर्न आग्रह गर्नुभयो। तर हंगामा जारी रहेपछि लोकसभाको बैठक भोलि बिहान 11 बजीसम्मका लागि स्थगित गरियो। यसै गरी राज्यसभामा पनि नीट विषयलाई लिएर विपक्षी सदस्यहरूले विरोध गरे। उपसभापति हरिवंशले सदन सुचारू रूपमा सञ्चालन गर्न र नियम पालन गर्न आग्रह गर्नुभए तापनि नाराबाजी नरोकिएपछि राज्यसभाको बैठक पनि भोलि बिहान 11 बजीसम्मका लागि स्थगित गरिएको छ। यसअघि राज्यसभाको बैठक शुरू भएपछि केन्द्रीय मन्त्रीहरूले आफ्नो मन्त्रालयसँग सम्बन्धित कागजात सदनको पोर्टलमा राखे। विपक्षी नेता मल्लिकार्जुन खड्गेले नीट विषयमा कुरा उठाउन खोज्नुभयो तर सत्तापक्ष र विपक्षको हंगामाका कारण बैठक पटक पटक स्थगित गर्नु पर्यो। यो आकाशवाणी हो। दिल्ली उच्च न्यायालयले सामाजिक अभियन्ता सोना मोहनचुकलाई सफदरजंग अस्पतालबाट गुरुग्राम स्थित मेदान्त अस्पतालमा तत्काल सार्ने आदेश दिएको छ। मुख्य न्यायाधीश न्यायमूर्ति डीके उपाध्याय र न्यायमूर्ति तेजस कारियाको पीठले वाङचुकी पत्नी गीताञ्जली अङ्मले दायर गरेको निवेदनमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको हो। केन्द्र सरकारका तर्फबाट सोलिसिटर जेनरल तुषार मेहताले वाङचुकलाई मेदान्त अस्पताल लैजान सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभयो। अदालतले वाङचुकलाई निरन्तर चिकित्सकीय निगरानी आवश्यक रहेको भन्दै मेदान्त अस्पताललाई 24 घण्टा निगरानीका लागि विशेष टोली गठन गर्ने निर्देश दिएको छ। उनकी पत्नीलाई पनि आवश्यक परेको खण्डमा अस्पतालमा भेट्न अनुमति दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भारत र उत्तरी मेसेडोनिया बीच साझा लोकतान्त्रिक मूल्य र आपसी सम्मानमा आधारित सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्कोपजेमा उत्तरी मेसेडोनियाकी राष्ट्रपति गोर्डाना सिल्जानोभोस्का दावाको वासितको भेटवार्तापछि राष्ट्रपति श्रीमती मुर्मूले भन्नुभयो,
1: आर्थिक सहयोग हमारे द्विपक्षीय संबंधों का एक अत्यंत महत्वपूर्ण स्तंभ है। हम अपने द्विपक्षीय व्यापार को दोगुना करने पर भी सहमत हुए। हमने आईटी, कृषि, फूड प्रोसेसिंग, फार्मास्यूटिकल्स, टेक्सटाइल्स तथा टूरिज्म, हॉस्पिटैलिटी और फिल्म मेकिंग सहित प्रमुख क्षेत्रों में सहयोग पर चर्चा। हम स्वास्थ्य सेवा में सहयोग पर अपने द्विपक्षीय अग्रीमेंट को भी रिन्यूअल कर रहे हैं।
0: राष्ट्रपतिको उत्तरी मेसेडोनिया भ्रमण कुनै पनि भारतीय राष्ट्रपतिको पहिलो भ्रमण हो। यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ। नार्कोटिक्स कन्ट्रोल ब्युरोले 27 देशसित द्विपक्षीय सम्झौता र 19 देशसित सम्झौता पत्र मार्फत लागू औषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाएको छ। लोकसभामा लिखित जवाब दिँदै गृह राज्य मन्त्री नित्यानन्द रायले सरकारले औषधि लागू औषधको अवैध तस्करी रोक्न विभिन्न कदम उठाएको जानकारी दिनुभयो। उहाँले लागू औषध नियन्त्रणका लागि भिजन डकुमेन्ट 2026-2029 जारी गरिएको र विभिन्न देशसित नियमित रूपमा द्विपक्षीय वार्ता भइरहेको बताउनुभयो। मध्य प्रदेश विधानसभाले आज समान नागरिक संहिता UCC विधेयक पारित गरेको छ। मनसुन अधिवेशनको दोस्रो दिन विपक्षको विरोध र हंगामा बीच बहुमतका आधारमा विधेयक पारित गरिएको हो। कंग्रेस विधायकहरूले विधेयकलाई प्रवर समितिमा पठाउन माग गरे पनि सरकारले अस्वीकार गरेपछि विपक्षी सदस्यहरूले नाराबाजी गरे। यसकारण सदनको कार्यवाही दुईपल्ट स्थगित गर्नु पर्यो। अब विधेयक राज्यपालको स्वीकृतिका लागि पठाइनेछ। स्वीकृतिपछि मध्य प्रदेशमा UCC लागू हुनेछ। विधेयकमा एक भन्दा बढी विवाहमा रोक, कानूनी रूपमा तलाकको व्यवस्था, महिला र पुरुषलाई समान उत्तराधिकारी अधिकार तथा लिभ इन सम्बन्धको अनिवार्य दर्ता लगायत प्रावधान रहेका छन्। आदिवासी